0: پہلے ڈاکٹر اقبال الرحمان کی تھی۔ یہ آکاشوانی کی اردو سروس ہے، اب خبریں نشر کی جائیں گی۔
1: یہ آکاشوانی ہے، اب آپ محمد کونین حیدر سے خبریں سنیے۔ پہلے اس وقت کی خاص خاص خبریں۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ یو پی آئی بھارت کی فنٹیک کامیابی کی ایک غیر متنازع قابل ذکر داستان ہے۔ وزیر دفاع راجناتھ سنگھ نے سری لنکا میں بھارتی برادری کو دونوں ملکوں کے درمیان ایک اہم پل قرار دیا ہے۔ امریکہ نے کہا ہے کہ اس نے اپنے جنگی جہاز پر کیے گئے حملوں کے بعد خلیج فارس میں ایران کے 5 تیل ٹینکرز کو تباہ کیا ہے۔ کینیڈا نے امریکہ کی 600 سے زیادہ اشیاء پر 50% تک جوابی محصول عائد کر دیا ہے۔ بھارت اور کویت نے تجارت، سرمایہ کاری، دفاع اور عوام سے عوام کے رابطوں سمیت مختلف شعبوں میں اسٹریٹجک ساجے داری مزید مضبوط بنانے پر اتفاق کیا ہے۔ اور ٹینس میں نیو یارک میں ایلینا سبالینکا اور فرانسس ٹیافو امریکی اوپن کے سیمی فائنل میں داخل ہو گئے ہیں۔ اب خبریں تفصیل سے۔ وزیر اعظم نریندر مودی نے فنٹیک میں بھارت کی نمایاں کامیابی کی تعریف کرتے ہوئے کہا ہے کہ ملک کا رقوم کے لین دین کا یونیفائیڈ انٹرفیس یو پی آئی کامیابی کی داستان کا ایک غیر متنازع حصہ ہے۔ ممبئی میں فنٹیک عالمی فیسٹ 2026 کا افتتاح کرتے ہوئے جناب مودی نے کہا کہ یہ اتنے بڑے پیمانے پر تبدیلی ہے کہ جب بھی فنٹیک کا ذکر کیا جاتا ہے تو یہ یو پی آئی کے بغیر ادھورا رہتا ہے۔ ٹیکنالوجی کے ذریعے تفویض اختیارات کے اپنے بنیادی فلسفے کو دہراتے ہوئے وزیر اعظم نے یو پی آئی کی مالی شمولیت کے ایک حتمی آلے کار کے طور پر ستائش کی جو ایسے شعبوں میں کامیابی کے ساتھ داخل ہوا جنہیں روایتی بینکنگ طور طریقوں میں نظر انداز کر دیا گیا تھا۔ وزیر اعظم نے اشارہ دیا کہ صرف اگست کے مہینے میں یو پی آئی کے ذریعے 24 ارب سے زیادہ بار رقوم کا لین دین کیا گیا۔ بھارت کے اہم ڈیجیٹل لین دین نظام کی عالمی پیمانے پر وسعت کا ذکر کرتے ہوئے وزیر اعظم نے کہا کہ اب یو پی آئی کا استعمال 11 ملکوں میں کیا جا رہا ہے، جس کی وجہ سے بین الاقوامی سطح پر رقوم کے لین دین کے لیے وہ سب کچھ روزمرہ کی ایک حقیقت بن گیا ہے جس کا کبھی تصور بھی نہیں کیا جا سکتا تھا۔ وزیر دفاع راجناتھ سنگھ نے کہا ہے کہ بھارت بحران کی اس گھڑی میں ہمیشہ سری لنکا کے ساتھ ہے۔ انہوں نے خاص طور پر کہا کہ دونوں ملکوں کے درمیان تعلقات مشترکہ تاریخ، ثقافت اور عقیدے پر مبنی ہیں۔ جناب سنگھ سری لنکا کی سرکردہ قیادت کے ساتھ بات چیت کے لیے کل اس ملک کے اپنے پہلے 3 روزہ دورے پر کولمبو پہنچے تھے۔ انہوں نے بھارتی برادری کے ساتھ بات چیت کے دوران یہ رائے زنی کی۔ انہوں نے کہا کہ دونوں ملکوں کے درمیان قریبی تہذیبی رشتے ہیں جس سے دو طرفہ تعلقات کے فروغ کے لیے ایک مضبوط بنیاد فراہم ہوئی ہے۔ مغربی ایشیا میں کشیدگی بڑھ گئی ہے کیونکہ امریکہ اور ایران ایک دوسرے پر حملے جاری رکھے ہوئے ہیں، اس سے خطے میں مزید تنازع کا خطرہ بڑھ گیا ہے۔ امریکہ نے کہا ہے کہ اس کی فوج نے پچھلے 2 دن کے دوران امریکی بحری جنگی جہاز پر ایران کی سپاہی پاسدارانہ انقلاب اسلامی IRGC کی طرف سے کیے گئے حملوں کے بعد ایران کے خام تیل کے 5 ٹینکروں کو تباہ کر دیا۔ اس کے جواب میں ایران نے اردن میں امریکی ٹھکانوں پر میزائل حملے کیے۔ امریکہ کی مرکزی کمان نے ایک سوشل میڈیا پوسٹ میں کہا کہ پچھلے 2 دن کے دوران ایران نے بیلسٹک میزائلوں سے امریکہ کے بحری جنگی جہاز کو نشانہ بنانے کی 2 بار کوشش کی، جس کے جواب میں یہ حملے کیے گئے ہیں۔ ادھر IRGC نے بحرین اور کویت کی بندرگاہوں کے قریب ٹینکروں کے خلاف جوابی کارروائی کا انتباہ دیا۔ کینیڈا نے 600 سے زیادہ امریکی اشیاء پر 50% تک جوابی محصولات عائد کر دیے ہیں، اس طرح دونوں پڑوسی ملکوں کے درمیان ایک تجارتی تنازع کو ہوا مل گئی ہے۔ امریکی اشیاء پر یہ محصول کل رات سے لاگو ہو گیا ہے۔ متاثرہ اشیاء میں اسٹیل اور ایلومینیم جیسے مادے، ٹوائلٹ پیپر جیسی گھریلو لازمی اشیاء شامل ہیں۔ اسی دوران امریکی صدر ڈونلڈ ٹرمپ نے وفاقی ایجنسیوں کو حکم دیا ہے کہ وہ کینیڈا کی اشیاء کی سرکاری خرید اس وقت تک بند رکھیں جب تک کینیڈا امریکہ کے تاجروں اور کسانوں کو کینیڈا کی مارکیٹ میں برابر کی رسائی فراہم نہیں کر دیتا۔ ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत और कुवैत ने मुख्तलिफ शोबों में स्ट्रेटेजिक साझेदारी को मजीद मजबूत बनाने पर इत्तफाक किया है। दोनों मुल्कों के दरमियान कल कुवैत में भारत कुवैत दफ्तर खारजा के आठवें दौर का सलाह मशवरा किया गया। वजारत खारजा के एडिशनल सेक्रेटरी असीम महाजन और कुवैत की उमूर खारजा की वजारत में एशियाई उमूर के असिस्टेंट वजीर खारजा नवाब अब्दुल लतीफ सुलेमान अल अहमद ने इस मीटिंग की मुश्तरक सदारत की। इस मीटिंग के दौरान दोनों मुल्कों ने सियासी ताल्लुकात, तजारत, सरमायाकारी, दिफा, सलामती, तवानाई, टेक्नोलॉजी और अवाम से अवाम के राबतों समेत मुख्तलिफ शोबों में स्ट्रेटेजिक साझेदारी को मजीद मजबूत बनाने के तरीकों के बारे में तबादले ख्याल किया। उन्होंने बाहमी तआवुन के मुश्तरक कमीशन के तरीकेकार के तहत मुश्तरक वर्किंग ग्रुपों की मीटिंगों की पेशरफ्त का जायजा भी लिया। वजारत खारजा ने कहा कि दोनों मुल्कों ने मुनासिब तारीख पर नई दिल्ली में दफ्तर खारजा के अगले दौर के सलाह मशवरे से इत्तफाक किया है। वजारत ने कहा कि भारत और कुवैत के दरमियान देरीन रबते हैं जिन्हें दिसंबर 2024 में स्ट्रेटेजिक साझेदारी तक बढ़ाया गया था। वजारत ने यह भी बताया कि कुवैत में 15 लाख अफराद पर मुश्तमिल भारतीय बरादरी दोनों मुल्कों के दरमियान एक अहम रबते के तौर पर खिदमात अंजाम दे रही है। वजारत खारजा ने आज कहा है कि काठमांडू में मौजूदा भारतीय फॉरेंसिक टीम ने अपने काम में नुमाया पेशरफ्त की है और वो अब तक 1400 से ज्यादा डीएनए नमूनों की जांच कर चुकी है। वजारत ने बताया कि टीम ने अब तक 378 डीएनए प्रोफाइल तैयार किए हैं। इसी दौरान भारत की मुश्तरका तकनीकी टीम ने आज चिलमे सुरंग में पानी निकालने और कीचड़ हटाने का काम जारी रखा। ताहम सुरंग की डलवान और महदूद रसाई की वजह से टीम को जदीद तरीके इस्तेमाल करने के बावजूद मुश्किलात का सामना है। वजारत खारजा ने कहा कि सुरंग की सफाई के लिए भारी मशीनरी अंदर ले जाने की खातिर आरजी रास्ता बनाने का काम जारी है और तवक्कुल है कि यह काम मजीद 2 से 3 दिन के अंदर अंदर मुकम्मल कर लिया जाएगा। प्रिंस रहीम आगा खान पंजुम आज से रवा माह की 15 तारीख तक भारत के दौरे पर रहेंगे। यह दौरा नायब सदर जमहूरिया सीपी राधाकृष्णन की दावत पर हो रहा है। वो कल नायब सदर से मुलाकात करेंगे। इस्माइली बरादरी के 50वें इमाम की हैसियत से मनसब संभालने के बाद प्रिंस रहीम आगा खान पंजुम का यह भारत का पहला दौरा है। नई दिल्ली में कयाम के दौरान आगा खान सदर जमहूरिया द्रौपदी मुर्मू, वजीर आजम नरेन्द्र मोदी, वजीर दाखिला अमित शाह और वजीर खारजा डॉ एस जय शंकर से भी मुलाकात करेंगे। वजारत खारजा ने बताया कि दौरे के दौरान मौजूद मेहमान अहमदाबाद, मुंबई और हैदराबाद भी जाएंगे जहां आगा खान डेवलपमेंट नेटवर्क मुख्तलिफ तरक्याती और कम्युनिटी इकदामात में सरगर्म है। बरतानिया, फ्रांस और कैनेडा के रहनुमाओं ने इसराइल फिलस्तीन तनाजे के 2 रियासती हल के तय अजम का इरादा किया है। एक मुश्तरक प्रेस बयान में बरतानवी वजीर आजम एंडी बर्नेम, फ्रांसीसी सदर इमैनुअल मैखों और कैनेडा के वजीर आजम मार्क कार्नी ने कहा कि इसराइल फिलस्तीन तनाजे का 2 रियासती हल मशरक वस्ती के अमन इस्तेहकाम और सलामती के लिए इंतहाई अहम है। अकवामे मुत्तहिदा के सेक्रेटरी जनरल एंटोनियो गुतरेस ने कहा है कि हालिया सिफारती कोशिशों से यूक्रेन और रूस के दरमियान अमन मुजाकरात की बहाली में मदद मिलेगी। जनाब गुतरेस ने अमरीका के आला सफीरों के रूस और यूक्रेन के हालिया दौरे के बाद यह बयान दिया है। अमरीकी ओपन टेनिस में खवातीन के सिंगल्स की दिफाई चैंपियन और आला दर्जे की खिलाड़ी एरिना सबालिंका सेमीफाइनल में दाखिल हो गई हैं। उन्होंने एक सनसनीखेज क्वार्टर फाइनल में 6वें दर्जे की लिंडा मास्कोवा को शिकस्त दी। सबालिंका ने कल रात एक जबरदस्त मुकाबले में 7-6, 3-6, 7-6 से कामयाबी हासिल की। मर्दों के सिंगल्स में 11वें दर्जे के फ्रांसिस टियाफो ने सेमीफाइनल में अपनी जगह बनाई। उन्होंने अपने जोड़ीदार अमरीका के एलेक्स माइकलसन को 5 सेटों के एक सनसनीखेज मैच में शिकस्त दे दी। आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेन्द्र मोदी ने कहा है कि यूपीआई भारत की फिनटेक कामयाबी की गैर मुतनाज़े काबिल जिक्र दास्तान है। वजीर दिफा राजनाथ सिंह ने श्रीलंका में भारतीय बरादरी को दोनों मुल्कों के दरमियान एक अहम पुल करार दिया है। अमरीका ने कहा है

0: ये आकाशवाणी की उर्दू सर्विस है। अब आलमी खबरें नशर की जाएंगी।
1: शोफ्ता यास्मीन से आलमी खबरें सुनिए। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि यूपीआई भारत की फिनटेक कामयाबी की एक गैर मुतनाज़िया काबिल जिक्र दास्तान है। वजीर दिफा राजनाथ सिंह ने श्रीलंका में भारतीय बिरादरी को दोनों मुल्कों के दरमियान एक अहम पुल करार दिया है। अमरीका ने कहा है कि उसने अपने जंगी जहाज पर किए गए हमलों के बाद खलीज फारिस में ईरान के 5 तेल टैंकर्स को तबाह कर दिया है। कनाडा ने अमरीका की 600 से ज्यादा अशिया पर 50% तक जवाबी महसूल आयद किया है। भारत और कुवैत ने तिजारत, सरमायाकारी, दिफा और अवाम से अवाम के रबतों समेत मुख्तलिफ शोबों में स्ट्रेटेजिक साझेदारी मजीद मजबूत बनाने पर इत्तेफाक किया है। और टेनिस में न्यूयॉर्क में आरियाना सबालिंका और फ्रांसिस टियाफो यूएस ओपन के सेमीफाइनल में दाखिल हो गए हैं। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने फिनटेक में भारत की नुमाया कामयाबी की तारीफ करते हुए कहा है कि मुल्क का रकम के लेन देन का यूनिफाइड इंटरफेस यूपीआई कामयाबी की दास्तान का एक गैर मुतनाज़िया हिस्सा है। मुंबई में फिनटेक आलमी फेस्ट 2026 का इफ्तिताह करते हुए जनाब मोदी ने कहा कि ये इतने बड़े पैमाने पर तब्दीली है कि जब भी फिनटेक का जिक्र किया जाता है तो ये यूपीआई के बगैर अधूरा रहता है। टेक्नोलॉजी के जरिए तफवीजी अख्तियारात के अपने बुनियादी फलसफे को दोहराते हुए वज़ीर-ए-आज़म ने यूपीआई की माली शमूलियत के एक हतमी आलाकार के तौर पर सताइश की जो ऐसे शोबों में कामयाबी के साथ दाखिल हुआ जिन्हें रिवायती बैंकिंग तौर तरीकों में नजरअंदाज कर दिया गया था। वज़ीर-ए-आज़म ने इशारा दिया कि सिर्फ अगस्त के महीने में यूपीआई के जरिए 24 अरब से ज्यादा बार रकम का लेन देन किया गया। भारत के अहम डिजिटल लेन देन निजाम की आलमी पैमाने पर वसअत का जिक्र करते हुए वज़ीर-ए-आज़म ने कहा कि अब यूपीआई का इस्तेमाल 11 मुल्कों में किया जा रहा है जिसकी वजह से बैन-उल-अक़वामी सतह पर रकम के लेन देन के लिए वो सब कुछ रोजमर्रा की एक हकीकत बन गया है जिसका कभी तसव्वुर भी नहीं किया जा सकता था। वज़ारत खारजा ने आज कहा है कि काठमांडू में मौजूद भारतीय फॉरेंसिक टीम ने अपने काम में नुमाया पेशरफ की है और वो अब तक 1400 से ज्यादा डीएनए नमूनों की जांच कर चुकी है। वज़ारत ने बताया कि टीम ने अब तक 378 डीएनए प्रोफाइल्स तैयार किए हैं। इसी दौरान भारत की मुश्तरका तकनीकी टीम ने आज चिल में सुरंग में पानी निकालने और कीचड़ हटाने का काम जारी रखा। ताहम सुरंग की ढलवान और महदूद रसाई की वजह से टीम को जदीद तरीके इस्तेमाल करने के बावजूद मुश्किलात का सामना है। वज़ारत खारजा ने कहा कि सुरंग की सफाई के लिए भारी मशीनरी अंदर ले जाने की खातिर आर्जी रास्ता बनाने का काम भी आगे बढ़ रहा है और तवक्को है कि यह काम मजीद 2 से 3 दिन के अंदर अंदर मुकम्मल हो जाएगा। वज़ीर दिफा राजनाथ सिंह ने कहा है कि भारत बहरान की इस घड़ी में हमेशा श्रीलंका के साथ है। उन्होंने खासतौर पर कहा कि दोनों मुल्कों के दरमियान ताल्लुकात मुश्तरका तारीख, सकाफत और अकीदे पर मबनी हैं। जनाब सिंह श्रीलंका की सरकर्दा क्यादत के साथ बातचीत के लिए कल इस मुल्क के अपने पहले 3 रोजा दौरे पर कोलम्बो पहुंचे थे। उन्होंने भारतीय बिरादरी के साथ बातचीत के दौरान यह रायसनी की। उन्होंने कहा कि दोनों मुल्कों के दरमियान करीबी तहजीबी रिश्ते हैं जिससे दोतरफा ताल्लुकात के फरोग के लिए एक मजबूत बुनियाद फराहम हुई है। प्रिंस रहीम आगा खान पंजुम आज से रमामा की 15 तारीख तक भारत के दौरे पर होंगे। ये दौरा नायब सदर सीपी राधाकृष्णन की दावत पर हो रहा है। वो कल नायब सदर से मुलाकात करेंगे। इस्माइली बिरादरी के 50वें इमाम की हैसियत से मनसब संभालने के बाद प्रिंस रहीम आगा खान पंजुम का ये भारत का पहला दौरा है। नई दिल्ली में क्याम के दौरान आगा खान सदर जमहूरिया द्रौपदी मुर्मू, वजीर आजम नरेंद्र मोदी, वजीर दाखिला अमित शाह और वजीर खारजा डॉ एस जयशंकर से भी मुलाकात करेंगे। वज़ारत खारजा ने बताया कि दौरे के दौरान मुअज़्ज़ज़ मेहमान अहमदाबाद, मुंबई और हैदराबाद भी जाएंगे जहां आगा खान डेवलपमेंट नेटवर्क मुख्तलिफ तरक्याती और कम्यूनिटी इकदाम में सरगर्म है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। मगरबी एशिया में कशीदगी बढ़ गई है क्योंकि अमरीका और ईरान एक दूसरे पर हमले जारी रखे हुए हैं। इससे खित्ते में मजीद तनाजे का खतरा बढ़ गया है। امریکہ نے کہا ہے کہ اس کی فوج نے پچھلے دو دن کے دوران امریکی بحری جنگی جہاز پر ایران کی سپاہ پاسداران انقلاب اسلامی IRGC کی طرف سے کیے گئے حملوں کے بعد ایران کے خام تیل کے 5 ٹینکروں کو تباہ کر دیا. اس کے جواب میں ایران نے اردن میں امریکی ٹھکانوں پر میزائل حملے کیے. امریکہ کی مرکزی کمان نے ایک سوشل میڈیا پوسٹ میں کہا کہ پچھلے دو دن کے دوران ایران نے بیلسٹک میزائلوں سے امریکہ کے بحری جنگی جہاز کو نشانہ بنانے کی دو بار کوشش کی جس کے جواب میں یہ حملے کیے گئے. IRGC نے بحرین اور کویت کی بندرگاہوں کے قریب ٹینکروں کے خلاف جوابی کارروائی کا انتباہ دیا ہے. IRGC نے ٹینکر کے عملے سے زور دے کر کہا ہے کہ وہ بندرگاہوں پر موجود جہازوں کو فوری طور پر چھوڑ دیں کیونکہ ان جہازوں کو نشانہ بنایا جا سکتا ہے. کینیڈا نے 600 سے زیادہ امریکی اشیاء پر 50% تک جوابی محصولات عائد کر دیے ہیں. اس طرح دونوں پڑوسی ملکوں کے درمیان ایک تجارتی تنازع کو ہوا مل گئی ہے. امریکی اشیاء پر یہ محصول کل رات سے لاگو ہو گیا ہے. متاثرہ اشیاء میں اسٹیل اور ایلومینیم جیسے مادے، ٹوائلٹ پیپر جیسی گھریلو لازمی اشیاء شامل ہیں. اسی دوران امریکی صدر ڈونلڈ ٹرمپ نے وفاقی ایجنسیوں کو حکم دیا ہے کہ وہ کینیڈا کی اشیاء کی سرکاری خرید اس وقت تک بند رکھیں جب تک کینیڈا امریکہ کے تاجروں اور کسانوں کو کینیڈا کی مارکیٹ میں برابر کی رسائی فراہم نہیں کر دیتا. اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوتریس نے کہا ہے کہ حالیہ سفارتی کوششوں سے یوکرین اور روس کے درمیان امن مذاکرات کی بحالی میں مدد ملے گی. جناب گوتریس نے امریکہ کے اعلی سفیروں کے روس اور یوکرین کے حالیہ دورے کے بعد یہ بیان دیا ہے. ایک پریس بیان میں ان کے ترجمان نے کہا کہ تازہ اقدامات سے یوکرین اور روسی فیڈریشن کے درمیان مذاکرات دوبارہ شروع کرنے میں مدد ملے گی جس سے فوری مکمل اور غیر مشروط جنگ بندی کی راہ ہموار ہوگی. انہوں نے کہا کہ اقوام متحدہ اس تنازع کے لیے بامانہ کوششوں میں تعاون کے لیے تیار ہے. بھارت اور کویت نے مختلف شعبوں میں اسٹریٹجک ساجیداری کو مزید مضبوط بنانے پر اتفاق کیا ہے. دونوں ملکوں کے درمیان کل کویت میں بھارت کویت دفتر خارجہ کے 8ویں دور کا صلاح و مشورہ کیا گیا. وزارت خارجہ کے ایڈیشنل سیکرٹری عصیم مہاجن اور کویت کی امور خارجہ کے وزارت میں ایشیائی امور کے اسسٹنٹ وزیر خارجہ نواف عبداللطیف سلیمان الاحمد نے اس میٹنگ کی مشترکہ صدارت کی. اس میٹنگ کے دوران دونوں ملکوں نے سیاسی تعلقات، تجارت، سرمایہ کاری، دفاع، سلامتی، توانائی، ٹیکنالوجی اور عوام سے عوام کے رابطوں سمیت مختلف شعبوں میں اسٹریٹجک ساجیداری کو مزید مضبوط بنانے کے طور طریقوں کے بارے میں تبادلہ خیال کیا. انہوں نے باہمی تعاون کے مشترکہ کمیشن کے طریقہ کار کا، مختلف مشترکہ گروپوں کی میٹنگ کے پیش رفت کا جائزہ بھی لیا. وزارت خارجہ نے کہا ہے کہ دونوں ملکوں نے مناسب تاریخ پر نئی دلی میں دفتر خارجہ کے اگلے دور کے صلاح و مشورے سے اتفاق کیا ہے. وزارت نے کہا کہ بھارت اور کویت کے درمیان دیرینہ رابطے ہیں جنہیں دسمبر 2024 میں اسٹریٹجک ساجیداری تک بڑھایا گیا تھا. وزارت نے یہ بھی بتایا کہ کویت میں 15 لاکھ افراد پر مشتمل بھارتی برادری دونوں ملکوں کے درمیان ایک اہم رابطے کے طور پر خدمات انجام دے رہی ہے. US اوپن ٹینس میں خواتین کے سنگلز کی دفاعی چیمپئن اور اعلی درجے کی کھلاڑی ایرینا سبلنکا سیمی فائنل میں داخل ہو گئی ہیں. انہوں نے ایک سنسنی خیز کوارٹر فائنل میں چھٹے درجے کی لندا ماسکووا کو شکست دی. سبلنکا نے کل رات ایک زبردست مقابلے میں 7-6, 3-6, 7-6 سے کامیابی حاصل کی. مردوں کے سنگلز میں 11ویں درجے کے فرانسس تیافو نے سیمی فائنل میں اپنی جگہ بنائی. انہوں نے اپنے جوڑی دار امریکہ کے ایلکس مائیکلسن کو 5 سیٹوں کے ایک سنسنی خیز میچ میں شکست دے دی. اور آخر میں خاص خبریں ایک بار پھر سن لیجئے. وزیر اعظم نریندر مودی نے کہا ہے کہ UPI بھارت کی فنٹیک کامیابی کی غیر متنازع قابل ذکر داستان ہے. وزیر دفاع راجناتھ سنگھ نے سری لنکا میں بھارتی برادری کو دونوں ملکوں کے درمیان ایک اہم پل قرار دیا ہے. امریکہ نے کہا ہے کہ اس نے اپنے جنگی جہاز پر کیے گئے حملوں کے بعد خلیج فارس میں ایران کے 5 تیل ٹینکرز کو تباہ کر دیا ہے. کینیڈا نے امریکہ کی 600 سے زیادہ اشیاء پر 50% تک جوابی محصول عائد کیا. بھارت اور کویت نے تجارت، سرمایہ کاری، دفاع اور عوام سے عوام کے رابطوں سمیت مختلف شعبوں میں اسٹریٹجک ساجداری مزید مضبوط بنانے پر اتفاق کیا ہے. اور ٹینس میں نیویارک میں آریانا سبالنکا اور فرانسس ٹیافو US اوپن کے سیمی فائنل میں داخل ہو گئے ہیں. इसके साथ ही खबरों का ये